0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-4235-888 98-12-35-888
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रांडेड बैटरीहरु विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।

0: Life-Changing Quotes. हिजोबाट सिक्नुहोस्, आजको लागि बाँच्नुहोस्, भोलिको लागि आशा गर्नुहोस्। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।
1: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिङ, ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्ते श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म युक्ता तपाईँलाई स्वागत गर्दछु तपाईँ अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यु कूल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन तपाईँले हामीलाई संसारभर कहीँबाट पनि सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हजुर श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म तपाईँलाई दिने गर्दछु सौन्दर्य स्वास्थ्य वा जीवन शैली सम्बन्धी केही जानकारी वा यही टपिक सम्बन्धी केही टिप्स अलराइट श्रोता मित्र आजको यस कार्यक्रममा म तपाईँसँग कुराकानी गर्नेछु खुला रोम छिद्रको बारेमा खुला रोम छिद्र वा यसलाई अङ्ग्रेजीमा पोर्स पनि भनिन्छ यस्तो खुला रोम छिद्र हामीले धेरैको अनुहारमा देख्छौ खुला रोम छिद्र वा पोर्स एक सामान्य समस्या हो जसले अनुहारको सौन्दर्यलाई घटाउँछ अनुहारमा खुला प्वालका कारण अनुहारको आकर्षण धमिलो हुन्छ भने मानिस उमेर भन्दा पनि धेरैको पनि देख्न जान्छ छालाको उचित हेरचाह नहुँदा खुला छिद्रहरूको समस्या उत्पन्न हुन्छ खुला छिद्रहरूलाई पूर्ण रूपमा हटाउन गाह्रो भए तापनि छालाको हेर विचारमा केही ध्यान दिएमा धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ आजको यस कार्यक्रममा म खुला रोम छिद्रका कारणहरू यसको लागि के घरेलु उपचार र बचावको उपायहरू दिनेछु अहिलेको लागि भने हामी पहिलो गीत सुन्नेछौ हामी सुनौ गीत तेरे बिना यो गीत चाहिँ मुभी गुरुबाट रहेको छ यसको सिङ्गर्स हुनुहुन्छ ए आर रहमान चिन्माई र मृतुजा कादेर

हामीले भर्खरै सुन्यौं गीत तेरे बिना मुभी गुरुको। अराइट मित्र, अब यस कार्यक्रममा म तपाईँलाई खुला रोम चित्रका केही कारणहरू भन्न जाँदैछु। ओके, के कारणहरू यस प्रकार हुन सक्छन्? छालालाई राम्ररी सफा नगर्ने, छाला अत्यधिक तैलीय वा भनौं ओइली हुने, चिल्लो पदार्थ वा तेल मसालाको बढी सेवन गर्ने, हजुर यी केही त्वचामा देखिने खुला चित्रका कारणहरू छन्। म अरू पनि कारणहरू तपाईँलाई दिनेछु, अहिलेको लागि भने हामी अर्को एउटा गीत सुन्नेछौ। ओके, अब मसँग रहेको छ गीत छरी परेको रात। यस गीतको गायक हुनुहुन्छ सुनिल गिरी र त्रिशाला गुरुङ। लिरिक्स कम्पोजिसन र अरेन्जिङ रहेको छ सुनिल गिरीको।

अलराइट मित्र, हामीले भर्खरै सुन्यौं झरी परेको रात, सुनिल गिरी र त्रिशाला गुरुङको आवाजमा। ओके, सो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा अब म तपाईँलाई फेरि खुला क्षेत्रहरूका अरू केही कारणहरू भन्नेछु। अरू केही कारण हुन सक्छ मेटाबोलिक प्रक्रियामा केही खराबी हुनु, हेभी मेकअपको प्रयोग गर्नु र राति सुत्नु अगाडि मेकअप सफा नगरी सुत्नु। हजुर मित्र, यी केही कारण हुन सक्छन् जसले चाहिँ तपाईँको अनुहारमा धेरै पोर्सहरू देखिरहेको हुन सक्छ। हजुर, अब चाहिँ कार्यक्रममा फेरि पनि गीत सुन्ने बेला भइसकेको छ। गीत हामी सुन्नेछौ सिल्क रुटको गीतको बोल रहेको छ डुबा डुबा। यस गीतमा लिरिक्स दिनुभएको छ मोहित चौहान, केम त्रिवेदी र अतुल मित्तलले। म्युजिक कम्पोजर यस गीतको हुनुहुन्छ मोहित चौहान, केम त्रिवेदी र अतुल मित्तल नै। हजुर, यो गीत हामी सुन्नेछौ। गीतपछि म लिनेछु एउटा सानो ब्रेक र ब्रेक पछि कार्यक्रममा खुला क्षेत्रहरूको केही घरेलु उपचारहरू र अरू पनि थुप्रै मिठा मिठा गीतहरू लिएर म कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा आउने नै छु। कार्यक्रमलाई सुन्दै रहनुहोला।

0: This is
1: Hits 98.3 FM, your companion.
2: Namaskar!
3: Namaskar!
2: Kahiye, kya sunenge aap?
4: Enjoy 60s, 70s and 80s Bollywood numbers.
5: Bollywood Golden Hits.
4: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भन्ज्याङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
6: किप्स 98.3 एफएम योर कम्पानियन
7: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. Alright, Mitra. Break pachi phir pani ma yukta tapaile karyakram Beauty, Health and Lifestyle ma swagat gardachu. तपाईँ यस कार्यक्रममा सुन्न सक्नुहुन्छ सौन्दर्य स्वास्थ्य वा जीवनशैली टपिक रिलेटेड केही जानकारी वा यही टपिक सम्बन्धी केही टिप्स र आजको यस कार्यक्रममा म तपाईँसँग कुराकानी गर्दैछु खुला क्षेत्रहरूको बारेमा। हजुर मित्र, ब्रेक अगाडि मैले तपाईँलाई खुला रोम छिद्रका केही कारणहरू भनिसके, अब चाहिँ म यस समस्याको केही घरेलु उपचारहरू भन्न जाँदैछु। पहिलो उपचार रहेको छ आइस क्युब लिएर अनुहारमा दल्नुहोस्। हजुर, यसले खुला छिद्रहरूलाई केही कम गर्न मद्दत गर्छ। टमाटरको टुक्रा अनुहारमा दल्दा पनि खुला रोम छिद्रहरू कम हुँदै जान्छ। अर्को उपचार रहेको छ तैले वा ओइली छालाको छिद्रहरू बन्द गर्न एस्ट्रिन्जेन्ट लगाउनु पर्छ। हजुर, यी केही घरेलु उपचार मैले तपाईँलाई भनिसके, अब चाहिँ कार्यक्रममा फेरि गीत नै सुन्नेछौँ। अलराइट मित्र, अब चाहिँ हामी गीत सुन्नेछौँ हरियो भन्नु। यस गीतको सिङ्गर हुनुहुन्छ राजु लामा र तारा शिरीष मगर। तर यो गीत चाहिँ रिमेक हो। यस गीतको ओरिजिनल सिङ्गर्स हुनुहुन्थ्यो जनकवि कि श्री धर्मराज थापा। ओके सुश्रोता मित्र, अब हामी गीत सुन्नेछौँ हरियो भन्नु। र फेरि पनि म कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा खुला रोम छिद्रको अरू केही उपचारहरू लिएर आउने नै छु। कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइललाई सुन्दै रहनुहोला।
8: अब सुन्नुहोस् मूल शब्द।

ओके, हामीले भर्खरै गीत सुन्यौ हरियो भन्नु। यस गीतको सिङ्गर्स हुनुहुन्थ्यो राजु लामा र तारा शिरीष मगर। अलराइट श्रोता मित्र, आजकै कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म

तपाईलाई अहिले चाहिँ खुला रोम छिद्रका केही घरेलु उपचार भन्दैछु। तपाईले खुला रोम छिद्रको लागि के गर्न सक्नुहुन्छ भने, दुई चम्चा तातो पानीमा एक चिम्टी फिटकरी मिसाउनुहोस्। यसलाई कपासको मदतले छिद्रहरूमा लगाउनुहोस्। यस्तो गर्दाखेरि पनि खुला रोम छिद्र केही हदसम्म बन्द हुन जाँदछ। एक चम्चा पानीमा एक चम्चा भिनेगर मिलाएर कपासको सहायताले अनुहारमा लगाउनुहोस्। यसले गर्दा पनि खुला रोम छिद्र कम हुन जान्छ। र अर्को उपाय रहेको छ, खुला रोम छिद्रहरूमा स्ट्रबेरी पल्प लगाउनुहोस्। यो खुला रोम छिद्रहरू घटाउन धेरै प्रभावकारी हुन्छ। यी केही घरेलु उपचारहरू मैले तपाईँलाई भने। सो अब फेरि पनि हामी एउटा रमाइलो गीत नै सुन्नेछौँ श्रोता मित्र। अब चाहिँ हामी सुन्नेछौँ मुभी एनिमलबाट एउटा गीत। गीतको बोल रहेको छ पहले भी मैं। यस गीतको सिङ्गर, कम्पोजर र म्युजिक प्रड्युसर हुनुहुन्छ विशाल मिश्रा। लिरिक्स यस गीतमा दिनुभएको छ राज शेखरले। ओके मित्र, इन्जोय द कमिङ सङ।

भित्र हामीले भर्खरै मुभी एनिमलबाट गीत सुन्यौं, पहले भी मैं गीतको बोल थियो। हजुर, यस कार्यक्रममा म तपाईँलाई खुला रोम चित्रका केही घरेलु उपचारहरू अहिले भन्दै थिएँ र यही कुरालाई म अगाडि बढाउन चाहन्छु। अर्को केही उपायहरू यस प्रकार रहेका छन्। एक चम्चा काँक्रोको रसमा एक चम्चा अन्डाको सेतो, एक चम्चा कागतको रस र एक चिम्टी कालो मिर्च मिसाएर राम्ररी पिस्नुहोस्। यसलाई अनुहारमा पेस्ट जस्तै लगाउनुहोस्। 10-15 मिनट पछि चिसो पानीले अनुहार धुनुहोस्। यसले गर्दा पनि तपाईँको खुला रोम चित्र केही खट्न जान्छ। अर्को उपाय रहेको छ, एक चम्चा गुलाब जल, आधा चम्चा काँक्रोको रस र अलिकति शुद्ध बेन्जोइनलाई राम्ररी मिलाएर अनुहार सफा गर्नुहोस्। यो घोलले अनुहार सफा गर्नुको साथ साथै छिद्रहरूलाई पनि साँगुरो बनाउँछ। यस्तै गरी अर्को उपाय रहेको छ, एक चम्चा टमाटर वा गोलभेडाको पल्प, एक चम्चा मुल्तानी मिट्टी र एक चिम्टी फिटकरी मिसाएर पेस्ट बनाउनुहोस्। यो पेस्ट अनुहारमा राम्ररी लगाउनुहोस्। 10 मिनट पछि चिसो पानीले अनुहार धुनुहोस्। यस प्रकारको फेस प्याकले पनि तपाईँको खुला रोम छिद्रहरू घटाउन मदत गर्छ। हजुर, यति केही घरेलु उपचार मैले तपाईँलाई भनिसके। सो अब चाहिँ फेरि पनि हामी गीत सुन्नेछौ। हामी अब सुन्नेछौ गीत ओ नाना। यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ कार्बाइन, सुशान्त केसी र यवेश थापा। रेकर्डिङ र भोकल मिक्सिङ यस गीतमा गर्नुभएको छ फुसिलले। मित्र, यो गीत हामी सुन्नेछौ र यो गीत पछि म लिनेछु अर्को एउटा छोटो ब्रेक र ब्रेक पछि कार्यक्रममा म आउनेछु र कार्यक्रममा आएर तपाईँलाई खुला रोम छिद्रको बचावको केही उपायहरू लिएर आउनेछु र अरू पनि गीतहरू लिएर आउनेछु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई सुनिरहनु होला।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
6: Babu, pani ko bill tiri de lo.
7: La, tiri de.
8: Babu, batti ko bill tiri de aaja.
7: La, la, tiri de.
6: Dada! इन्टरनेट को पनि लास्ट दिन आए आज
7: ल त्यो पनि तिर्दे
6: तर सबै कुरा यति छिटै कसरी तिरिस
7: किनकि मसँग हाम्रो पात्र छ
8: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
7: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-88-88 98-12-35-88-88
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: फुलको डाले डालेमा तिम्रो रूपको लाले
16: नेपाली चलचित्रका सदाबहार गीतहरु
17: मेरो निन्द्राको तिर्खा रात र दिनको किन छोडेको
16: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: tapai sundai hununcha
4: k
5: e
4: e
5: b
4: s
2: Kips 98.3 FM, your companion.
6: Kips FM 98.3 presents Beauty, Health and Lifestyle. All right, कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा तपाईँलाई फेरि पनि एकपटक म युक्ता स्वागत गर्दैछु. तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज. तपाईँले हामीलाई संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ. हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि. आज यस कार्यक्रममा म तपाईँलाई अनुहारमा देखिने चित्रहरूको बारेमा केही जानकारी दिँदैछु र अब चाहिँ म तपाईँलाई त्वचामा देखिने पोर्सबाट बच्ने केही उपायहरू भन्न जाँदैछु. फर्स्ट उपाय रहेको छ खुला छिद्रहरूको समस्याबाट बच्नको लागि छालालाई नियमित रूपमा राम्ररी सफा गर्नुहोस्. हजुर मित्र, दिनमा 3-4 पटक सफा पानीले अनुहार धुनुहोस्. अर्को उपाय रहेको छ कपासको एक सानो टुक्रामा फ्रेसनर लगाउनुहोस् र दिनमा यसले आफ्नो अनुहार 2-3 पटक पुस्नुहोस्. हजुर, यति उपाय मैले तपाईँलाई भनिसके. अब फेरि पनि पालो भएको छ हाम्रो गीत नै सुन्ने. अब हामी गीत सुन्नेछौँ सब तेरा. यस गीतको सिङ्गर्स हुनुहुन्छ अरमान मलिक र श्रद्धा कपुर. हजुर मित्र, यो गीत चाहिँ मुभी बागीबाट रहेको छ. यस गीतमा म्युजिक दिनुभएको छ अमल मलिकले, लिरिक्स सञ्जीव चतुर्वेदीको रहेको छ, सङ मिक्सिङ र मास्टरिङ एरिक पिल्लाईले गर्नुभएको छ.

राइट मित्र, हामीले भर्खरै सुन्यौं गीत सप्तेरा मुभी बागीबाट। अब चाहिँ खुला क्षेत्रहरूको लागि बचावको वा रोकथामको केही उपायहरू म तपाईँलाई फेरि पनि भन्न जाँदैछु। अर्को बचावको उपाय रहेको छालालाई पनि ताजा हावा चाहिन्छ, त्यसैले मित्र राति सुत्न अगाडि मेकअप सबै पुछेर सुत्नुहोला। कतै बाहिर गएर आएपछि तपाईँले अनुहारलाई एक माइल्ड सोप वा फेस वासले सफा गर्न सक्नुहुन्छ। मित्र अनुहारलाई धुनलाई मनतातो पानीको प्रयोग नगर्नुहोला, तातो पानीले खुला छिद्रहरूलाई छन बढी ठुलो बनाउँछ, जबकि चिसो पानीले छिद्रहरूलाई साँगुरो बनाउँछ। अलराइट मित्र, अब चाहिँ हामी फेरि पनि गीत नै सुन्नेछौँ। अलराइट, अब चाहिँ हामी सुन्नेछौँ गीत फर्की फर्की। यो गीत चाहिँ मुभी फर्की फर्कीको टाइटल ट्र्याक रहेको छ। यस गीतको सिङ्गर सुन्नुहुन्छ रोमन बज्राचार्य र निकिता थापा। लिरिसिस्ट, कम्पोजर, अरेन्जर यस गीतको हुनुहुन्छ रोमन बज्राचार्य नै। मिक्सिङ र मास्टरिङ सञ्जाल भण्डारीले गर्नुभएको छ।

Well, that was a lovely song, Farki Farki from the movie Farki Farki. Hajur, khula chhetraharubata basnako lagi aru pani kehi upayharu aba ma tapailai bhanna jaadaichu. Yadi tapailai khula chhetraharuko samasya chha bhane talcum powder wa face powder ko prayog kam garnuhos. Tailiya chhala wa oily skin ma makeup garna agadi anuhar ma baraf dalnuhos. Yeso garda khula chhetraharu khumchincha ra makeup pani tikau huncha. हजुर आज यस कार्यक्रममा मैले तपाईँलाई खुला रोम छिद्रको बारेमा केही जानकारी दिएँ अराइट अब भने कार्यक्रमको समय पनि समाप्त हुन लागेको छ कार्यक्रमको निर्धारित समय एक घन्टा सकिन आँटेको छ आशा छ आजको यो कार्यक्रम तपाईँलाई राम्रो लाग्यो होला र यस कार्यक्रममा मैले जुन केही जानकारी दिएको छु यो तपाईँले अप्लाई पनि गर्नुहुन्छ होला यो आशा राख्दछु कार्यक्रम कस्तो लाग्यो यो तपाईँले हामीलाई फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kidsfm Alright, so अब चाहिँ हामी गीत सुन्नेछौँ गीत चाहिँ रहेको छ रोके न रुके नयना यो गीत चाहिँ मुभी बद्रीनाथ की दुल्हनियाबाट रहेको छ यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह म्युजिक अमाल मल्लिकको रहेको छ लिरिक्स कुमारले दिनुभएको छ ओके सो यो गीत सँगसँगै अब म युक्तालाई पनि बिदा दिनुहोला

0: life-changing quotes. तपाईमा हिम्मतको कमी छैन भने जुनसुकै काम पनि सम्भव छ। यो भनाइ हो जेके रोलिङको।
1: Kips FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: 꽃이 짠 우뚝해.
1: 네팔 바샤야 냐이 부세 쩡미다.
2: 수태야 사디 쩌니 세 사트 바지에 다가. Station KIPS FM 98.3 MHz.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला KIPS Most Wanted. KIPS Most Wanted.
8: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aunchu ma, timro manko nazikai. Farki farki, basu ma, timro gharko nazikai.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3534
5: स्वस्थ जीवन सुखी जीवन
6: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
13: केही नौलो
14: रोचक
13: अनि अझ मलाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
14: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
15: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
16: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
17: Mix Max at 98.3.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station Kips FM 98.3 MHz.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
6: नमस्कार अनि हार्दिक स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3
7: एफएम. हजुर नमस्ते अनि स्वागत छ. यो किप्स एफएम 98.3.
8: हजुर नमस्कार किप्स 98.3 एफएम.
9: यो हो किप्स 98.3 एफएम. तपाईं सँगको सहयात्रा.
10: Mix Max at 98.

0: life-changing quotes. हो तपाईं जित्नको लागि जन्मनु भएको हो, तर जित हात पार्नको लागि तपाईंले जितको योजना बनाउनु पर्छ, जितको तयारी गर्नु पर्छ र जितको आशा राख्नु पर्छ। यो भनाइ हो जिग जिगलरको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: व्हाट्स द सिक्रेट टु सक्सेस?
1: जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
3: The radio of new generation.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
5: Introducing Wi-Fi 6 with Subisu सुरक्षा.
6: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
7: सुबिसु, छिटो पनि सुरक्षित पनि.
8: थप जानकारी तथा बुकिङका लागि
9: 01-42-3888 98-12-35-88.
10: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio, naya generation ko.

0: The Voice of the Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो हाई नमस्कार तपाईँलाई स्वागत छ काउन्टडाउन शो किप्स मोस्ट वान्टेडमा नेपाली गीत सङ्गीतको काउन्टडाउन शो रहेको छ किप्स मोस्ट वान्टेड म निजल उपस्थित भइसकेको छु काउन्टडाउन लिएर नम्बर 10 नम्बर 1 गीत तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि हाम्रो पात्र एप त्यस्तै किप्स एफएम .com सुन्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 MHz ओके कार्यक्रम किप्स मोस्ट वान्टेडमा 3 सेगमेन्टका गीतहरू पनि सुन्न सक्नुहुन्छ फ्ल्यास ब्याक न्यू पिन्स एन्ड माई चोइस सेगमेन्टका गीतहरू र आउनुहोस् कार्यक्रममा सुरु गर्छ नम्बर 10 गीतबाट नम्बर 10 यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल लिरिक्स एन्ड म्युजिक भनिरहेको छ सौगात श्रेष्ठ अनुरागीको भने अरेन्ज गरेका छन् विष्णु तामाङले मिक्स मास्टर भने गरेका छन् कुमार सानो फुनले सुन्छौ नम्बर 10 चिसो चिसो झरी
9: किप्स मोस्ट वान्टेड नम्बर 10

0: अब नम्बर एट को पालो छ. नम्बर एटमा यो विक रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. लिरिक्स म्युजिक एन्ड ऱ्याप भने गायका छन् जगत तिरुवाले, भने अरेन्ज मिक्स मास्टर गरेका छन् जीवन बदुले. नम्बर एटमा सुन्छौ सिटी बजाउँदै.
1: किड्स मस्ट वान्टेड नम्बर 8.

0: कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेडमा, र नम्बर सेभेनको पालो भइसकेको छ। नम्बर सेभेनमा यो विक रहेको छ चकमा बाई एलिना चौहान, लिरिक्स एन्ड म्युजिक रहेको छ मनिष श्रेष्ठको, भने अरेन्ज मिक्स मास्टर गरेका छन् रिकेश गुरुङले। सुन्छ नम्बर सेभेनमा चकमा।
1: किप्स मोस्ट वान्टेड नम्बर सेभेन।

0: हजुर श्रोता मित्र, कार्यक्रम किप्स मोस्ट वान्टेडमा हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ। पहिलो सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक। फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू हामी प्ले गर्ने गर्दछौँ र आज मैले एउटा पपुलर सङ लिएर आएको छु, सिन्डिकेट बाई विपुल छेत्री।
1: फ्ल्यासब्याक।

0: हजुर श्रोता मित्र, कार्यक्रम किप्स मोस्ट वान्टेडमा हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ। पहिलो सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक। फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू हामी प्ले गर्ने गर्दछौँ र आज मैले एउटा पपुलर सङ लिएर आएको छु, सिन्डिकेट बाई विपुल छेत्री।
1: फ्ल्यासब्याक।

0: 120 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
2: केही नौलो
3: रोचक
2: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियो मा रोचक
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: बेस्ट रोमान्टिक हिन्दी सङ
9: ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रान्डेड ब्याट्रीहरु विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: बेस्ट रोमान्टिक हिन्दी सङ
12: रब दिखता है यारा मैं क्या करूं
11: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड किप्स एफएम 90.3 मा. तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. अहिले पनि हामी लागौँ नम्बर सिक्स तर्फ. नम्बर सिक्समा माया छ मनमा छ भाइ एसडी योगी एन्ड रेस्मा फोन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी एन्ड म्युजिक प्रड्युसर भनेर रहेका छन् रिकेश गुरुङ. मिक्स मास्टर गरेका छन् एसडी योगीले. नम्बर सिक्समा सुन्छौँ माया छ मनमा छ.

0: अब नम्बर फाइभको पालो भइसकेको छ. नम्बर फाइभमा टुक्राएर मेरो माया बाई मिलिना राई रहेको छ. लिरिक्स रहेको छ सुजन कोइरालाको. म्युजिक दिएका छन् ऋषि निरौलाले. म्युजिक अरेन्जर भनिरहेका छन् विशाल निरौला. अनि मिक्स मास्टर भने गरेका छन् कुमार राणाले. सुन्छौ नम्बर फाइभमा टुक्राएर मेरो माया.
1: Gift most wanted number 5.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012345 444

0: दोस्रो अनि व्यापारिक विश्राम पछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 90.3 यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन दैट अलवेज किप्स यू कूल किप्स यू अलाइभ किप्स यू एन्टेन कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरूको कार्यक्रम सुन्न सक्नुहुन्छ म निजल छु तपाईँको साथमा अहिले पनि चाहिँ हामी लाग्दछौँ नम्बर थ्रीमा चाहिँ यो विक रहेको छ केटी पछ्यो माया बसो भाइ आशिष अविरल एन्ड अस्मिता अधिकारी लिरिक्स रहेको छ एक नारायण भण्डारीको म्युजिक मिक्स एन्ड मास्टरिङ गरेका छन् आशिष अविरलले सुन्छ नम्बर थ्रीमा केटी पछ्यो माया बस्यो
1: किप्स मोस्ट वान्टेड नम्बर थ्री

0: यस हाम्रो तेस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ. माई चोइसमा मेरो रोजाइको गीतहरू प्ले गर्ने गर्दछु र आज माई चोइसमा मैले ल्याएको छु बुढो भैयो बाई द फिरन्ते.
1: My choice.

0: All right, let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: नम्बर 10 मा रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. नम्बर 9 मा रहेको छ तिमी यति राम्री छौ कि बाई प्रमोद खरेल एन्ड अनु चौधरी. नम्बर 8 मा रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. नम्बर 7 मा रहेको छ चकमा बाई एलिना चौहान. नम्बर 6 मा रहेको छ माया छ मनमा छ बाई एसटी योगी एन्ड रेशमा पुन. नम्बर 5 मा रहेको छ टुक्राएर मेरो माया बाई मेलिना राई. नम्बर 4 मा रहेको छ पिआरी बाई बियोन ब्रिजेस एन्ड अबु द रियल म्यान. नम्बर 3 मा रहेको छ केटी पसे माया बसे बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी. नम्बर 2 मा रहेको छ इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा करेल. ओके, रिक्याप पनि हामीले गऱ्यौँ अनि रिक्यापसँगै अब नम्बर 1 को सङ पनि रिभिल गर्ने बेला भइसकेको छ. र यो विक नम्बर 1 मा रहेको छ गीत सलला कर्णाली बाई प्रमोद खरेल एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको. लिरिक्स एन्ड म्युजिक दिएका छन् सुरज थापाले. म्युजिक अरेन्जमेन्ट गरेका छन् प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाले. ओके, नम्बर 1 को सङ सलला कर्णाली, यो गीत इन्जोय गर्नुहोला. र यो गीतसँगै बिदा माग्ने समय पनि भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 MHz. हामीलाई इन्स्टाग्राम र टिकटकमा पनि भेट्न सक्नुहुन्छ किप्स एफएम 98.3 MHz हाम्रो आइडी रहेको छ. यति भन्दै म निजल पनि बिदा भए. नमस्कार, ठिक बाई, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 यो कम्पेनियन.
2: किप्स मोस्ट वान्टेड नम्बर 1.

Life-Changing Quotes. संघर्ष गर्न छाडेको दिन मानिस मरे तुल्य हुन्छ। यो भनाई हो हुई न्यूटन को।

0: तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मङ्गलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: Best romantic Hindi song. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: KIPS FM 98.3 presents Pop Hour.
14: मुझे कैसे पता न चला कि तू मैनू प्यार
3: Every Friday 12 p.m.

0: यो हो किप्स 98.3 FM तपाई संगको सहयात्रा
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: Luga logo, gadi chadne thau samma jau. गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
5: के भो बोलादै के गुनगुनाइरहेको
4: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Life-changing quotes. जबसम्म तपाई पहिला आफैमा खुसी हुनुहुन्न तबसम्म तपाईलाई कसैले पनि खुसी बनाउन सक्दैन।
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888।
10: You can dance,
11: you can sing, all you gotta do is
12: just tune in.
13: KIPS FM 98.3 MHz, your companion,
14: the radio of new generation.
15: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
16: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
4: Introducing Wi-Fi 6 with Subisu सुरक्षा.
5: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: सुबिसु, छिटो पनि सुरक्षित पनि.
7: थप जानकारी तथा बुकिङका लागि
8: 01-42-88-8 98-12-35-88-8.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
13: लिसन टु योर फेभरेट क्लासिक इंग्लिश सॉन्ग्स ओन्ली ऑन इंग्लिश रेट्रो नम्बर्स. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 MHz.
14: This is History of Rock.
15: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.

0: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
0: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-12-35-444.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नंबर्स विथ एक्सक्लूसिव सेगमेंट्स, क्लासिक चॉइस, इन्फो हाउस, फ्रेश हिट्स एंड मेनी मोर। डू ट्यून इन टू वीकली 10, वीकली 10
10: time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
9: on KIPS 98.3 FM।
11: नेपाल चलचित्रका सदाबहार गीतहरू,
12: मेरो निन्द्रो भोकल तिर्खा राख र दिन किन छोरे।
11: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: 꽃이 짠 우뚝해
1: नेपाल भाषाया न्याय पुसेचौ मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: योहो किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: life-changing quotes. जब तिमी एक मिनट रिसाउँछौ तब खुशीका 60 सेकेन्ड तिमी गुमाउँछौ।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: केही नौलो
5: रोचक
4: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
5: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।

0: हात अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m. The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Classic Hindi pop time. At Keeps FM 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kheli
6: नेपाल भाषा या न्याय पुसेचौं मेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईं सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
9: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
10: नमस्कार किप्स 98.3 एफएम।
11: यो हो किप्स 98.3 एफएम, तपाईंसँगको सहयात्रा।
12: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: Keeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Pure ek ghanta tinota movies ka super hit geet haru.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 9851170939 9851170939
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.

0: Hits 98.3 FM, your companion.
1: Classic Hindi Pop Time at Kips FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-3512-4444।
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: बाबु, पानी को बिल तिरिदे ल।
8: ल तिरिदे।
9: बाबु, बत्ती को बिल तिरिदे आज।
8: ल ल तिरिदे।
7: दादा, इन्टरनेट को पनि लास्ट दिनु है आज।
8: ल त्यो पनि तिरिदे।
7: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
8: किनकि मसँग हाम्रो पात्र छ।
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Kips 98.3 FM मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में
1: गजल संसार
2: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार दिल की 10 बजे
4: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
5: Every Monday 5 p.m. and Friday 8 p.m.
6: स्वस्थ जीवन सुखी जीवन
7: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: यु क्यान डान्स
11: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
12: जस्ट ट्यून इन
4: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

life-changing quotes. जिन्दगी लामो छ साथी बनाउँदै गर्नुहोस् मन मिलोस् वा नमिलोस् हात मिलाउँदै गर्नुहोस्

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in, radio, naya generation ko.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: फुलको डाले डालेमा रूपको लाले
13: नेपाली चलचित्रका सदाबहार गीतहरू
14: मेरो
13: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
15: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
16: Every Monday, 5 p.m. and Friday.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: KIPS FM 98.3 presents Pop Hour.
9: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
8: Every Friday 12 p.m.

0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन आँखों की मस्ती मस्ताने हजार
5: टिप्स 98.3 एफएम मा गजल संसार
6: मुझसे मिलने शमा जलाकर आज महल में आज
5: गजल संसार
6: गम का खजाना तेरा भी है मेरा
0: हरेक शनिबार बेलुकी 10 बजे
7: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
8: किप्स 98.3 एफएम
9: नेपाली सुपरहिट्स

0: Life-Changing Quotes. जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरू देख्छन्, हार्ने लक्षण भएको व्यक्तिले समस्याहरू देख्छन्। यो भनाई हो ज्याक क्यानफिल्डको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
3: राजा मतिवा मती नयेवा ने पुछे चंगुटु खेले।
4: नेपाल भाषाया न्याय पुसिचौ मेत
5: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music.

0: Давай сүндігінінсі. Kips FM 98.3 MHz, your companion.
1: Kips. Time check.
2: Ахіле дінсоку 3 базеку ця.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: Hello, Namaskar. Tapailai swagat cha karyakram Weekly World News ma Kips FM 98.3, your companion. Tune in gardai hununcha, the radio of new generation, the station that always keeps you cool, keeps you alive, keeps you entertained. कार्यक्रम विकली वर्ल्ड न्युजमा गतत्व घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू तपाईँले सुन्न सक्नुहुन्छ र म निचोल छु तपाईँको साथमा र कार्यक्रममा तपाईँले इन्जोय गर्न सक्नुहुन्छ नेपाली गीत सङ्गीतहरू नेपाली फिल्मी नन फिल्मी सङ्ग्सहरू हामीलाई फलो गर्नुहोला इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 MHz अहिले पनि चाहिँ हामी पहिलो साङ्गीतिक कोसेलतर्फ लाग्दैछौँ गीत रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड रेशमा पुन

श्रोता मित्र, विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा पहिलो न्यूजतर्फ लान चाहन्छु। न्यूज रहेको छ, म्यानमार द्वन्द्वमा मृतकको संख्या 1,00,000 नाग्यो। म्यानमारमा 2021 को सैन्य तख्तापलट पछि शुरू भएको गृहयुद्धमा मृत्यु हुनेको संख्या 1,00,000 नागेको छ। द्वन्द्व सम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व संस्था तथा घटना तथ्याङ्क एसीएलईडीका अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा 1,14,000 ज्यान गएको छ। विश्लेषकहरूले यसलाई अहिले एसियाकै सबैभन्दा घातक सक्रिय द्वन्द्वका रूपमा वर्णन गरेका छन्। सैन्य नेतृत्वले फेब्रुअरी 2021 आङ सान सू की नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेको थियो। त्यसपछि लोकतन्त्र समर्थक प्रदर्शनमाथि गरिएको दमनले सशस्त्र विद्रोहको रूप लिँदा प्रजातन्त्र समर्थक समूहहरू जातीय सशस्त्र संगठनसँग मिलेर सेना विरुद्ध लडिरहेका छन्। हालसम्म 1,200 भन्दा बढी सशस्त्र समूह सक्रिय रहेको एसीएलईडीले जनाएको छ। द्वन्द्वले सर्वसाधारणको जीवन गम्भीर रूपमा प्रभावित भएको छ। राखाइन राज्यमा हवाई आक्रमणमा श्रीमान गुमाएकी 49 वर्षीय थेन आए नुले आफूले अपार पीड़ा भोगिरहेको र अब कसलाई दोष दिने भन्ने अवस्था पनि नरहेको बताइन्। मध्य मागवे क्षेत्रका अर्का एक बासिन्दाले लोकतन्त्र समर्थक विद्रोहमा सहभागी भएका आफ्ना किशोर छोराको मृत्यु भएपछि युद्धका कारण धार्मिक संस्कार समेत पूरा गर्न नपाएको गुनासो गरे। संयुक्त राष्ट्रसंघका अनुसार म्यानमारमा 37,00,000 भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने 5 मध्ये 1 भन्दा बढी नागरिक गम्भीर खाद्य असुरक्षाबाट प्रभावित छन्। याङ्गुन सहितका केही क्षेत्रमा लक्षित हत्या भइरहेका छन् भने अन्य क्षेत्रमा रुसी र चिनिया आपूर्तिका लडाकु विमानबाट नियमित हवाई आक्रमण भइरहेको बताइएको छ। एसीएलईडीका अनुसार सन् 2025 प्यालेस्टिनी क्षेत्रपछि म्यानमार विश्वकै दोस्रो सबैभन्दा बढी द्वन्द्वग्रस्त मुलुक बनेको थियो। सन् 2023 अन्त्यतिर विद्रोही समूहले उल्लेखनीय सफलता हासिल गरे पनि चीनको समर्थन र केही जातीय सशस्त्र समूहसँगको सहमतिपछि पछिल्लो समय सेनाले पुनः आफ्नो पकड बलियो बनाएको विश्लेषकहरूको भनाइ छ। फेब्रुअरी 2024 सेनाले अनिवार्य सैनिक भर्ती लागू गरी करिब 50,000 नागरिकलाई सैन्य सेवामा बोलाएको थियो। पूर्व सैनिकहरूका अनुसार पर्याप्त तालिम बिनाई अग्रपन्थीमा पठाइएका धेरै भर्ती सैनिक युद्धमा ज्यान गुमाउने उच्च जोखिममा छन्। युद्धका कारण थाइल्यान्ड र बङ्गलादेशतर्फ शरणार्थीको पलायन बढेको छ। साथै सीमावर्ती क्षेत्रमा लागु औषध उत्पादन तस्करी तथा सशस्त्र समूहको संरक्षणमा सञ्चालित अनलाइन ठगी केन्द्रहरू पनि तीव्र रूपमा विस्तार हुँदै गएको पर्यवेक्षकहरूले बताएका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ टेक बिसी अनि ममता नेपालीको आवाजमा डिम्पल सुहाउनी।

श्रोता मित्र, विकली वर्ल्डमा नेक्स्ट न्यूज तर्फ लाग्यो। न्यूज रहेको छ, दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ सुकलाई प्रधानमन्त्री नियुक्त। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्ति गरेको राष्ट्रपति प्रवक्ता काङ यु जुङले बुधबार घोषणा गरेका छन्। यससँगै हाङली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री किम मिन सियोकका उत्तराधिकारी तथा देशको इतिहासमा 50 प्रधानमन्त्री बनेकी छन्। दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेओङ सुकलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्न गरिएको मतदानमा 166 मत पक्षमा परेको थियो। सत्ता पक्ष र सरकार समर्थक दलका उपस्थित 167 सदस्य मध्ये एकजनाले विपक्षमा मतदान गरेका थिए। हान यस पदका लागि अयोग्य रहेको तर्क गर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी पीपीपीले बहिष्कार गरे पनि जुन 30 पूर्ण अधिवेशनमा मतदान भएको थियो। लघु तथा मध्यम उद्यम एसएमई मन्त्रीका रूपमा कार्यरत हान सेओङ सुक प्रधानमन्त्री नियुक्त भएसँगै 20 दक्षिण कोरियाले पुनः गरिएको मतदानमा 166 मत पक्षमा परेको थियो। सत्ता पक्ष र सरकार समर्थक दलका उपस्थित 167 सदस्य मध्ये एकजनाले विपक्षमा मतदान गरेका थिए। हान यस पदका लागि अयोग्य रहेको तर्क गर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी पीपीपीले बहिष्कार गरे पनि जुन 30 पूर्ण अधिवेशनमा मतदान भएको थियो। लघु तथा मध्यम उद्यम एसएमई मन्त्रीका रूपमा कार्यरत हान सेओङ सुक प्रधानमन्त्री नियुक्त भएसँगै 20 दक्षिण कोरियाले पुनः महिला प्रधानमन्त्री पाएको छ। कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ आनन्द कार्कीको आवाजमा इटरीको बजारमा।

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
2: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: किप्स 98.3 एफएम मा गजल संसार।
11: मुझसे मिलने शमा जलाकर।
9: Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: किप्स 98.3 एफएम मा गजल संसार।
11: मुझसे मिलने शमा जलाकर आज महल में आज
10: गजल संसार।
11: गम का खजाना तेरा भी है मेरा भी।
12: हर एक शनिवार बिल्की 10 बजे
13: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
12: म्युजिक मज्जा, म्युजिक मज्जा
13: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
14: KIPS 98.3 FM, your companion. साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज।

पहिलो व्यापारिक भिजनमा बजी फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 90.3 मा म निजल छु तपाईँको साथमा र कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज स्टेशन किप्स एफएम 90.3 मा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन्टेन र हामी लाग्दछौँ अर्को न्युजतर्फ न्युज रहेको छ जापानी मुद्रा येन 40 वर्ष यताकै न्यून स्तरमा अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन 40 वर्ष यताकै न्यून स्तरमा पुगेपछि जापानले आवश्यक परे विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न तयार रहेको जनाएको छ जापानका अर्थमन्त्री सात्सुकी कातायामाले गत मंगलबार अधिकारीले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे उपयुक्त कदम चालिने बताएकी छन् स्थानीय सञ्चार माध्यमका अनुसार उनले आवश्यकता अनुसार जुनसुकै बेला उचित हस्तक्षेप गर्न सकिने संकेत दिएकी छन् मध्य पूर्वमा जारी द्वन्द्व तथा अमेरिका र जापान बीचको ब्याजदर अन्तरका कारण पछिल्ला वर्षमा येनमाथि निरन्तर दबाव पर्दै आएको छ गत सोमबार लन्डन बजारमा एक अमेरिकी डलर बराबर 161.96 येन जापानी मुद्रा सन् 1986 यताकै कमजोर स्तरमा पुगेको थियो मंगलबार एसियाली कारोबारका क्रममा डलरको विनिमय दर 162.40 येनसम्म पुगेपछि केही सुधार भई 162.17 येनमा कारोबार भएको थियो बजारलाई सन्देश दिन जापान सरकारले गत महिना 70 अर्ब अमेरिकी डलर भन्दा बढी खर्च गर्दै येनलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो पछिल्लो अभिव्यक्तिलाई पनि आवश्यक परे पुनः हस्तक्षेप गर्न सकिने संकेतका रूपमा हेरिएको छ कमजोर येनका कारण ऊर्जा तथा कच्चा पदार्थ आयातमा निर्भर जापानमा आयात लागत बढेको छ विशेष गरी अमेरिकी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो बनेको छ यसबाट उपभोक्तालाई राहत दिन प्रधानमन्त्री साने ताकाची नेतृत्वको सरकारले इन्धन तथा ऊर्जामा अनुदान उपलब्ध गराउँदै आएको छ यद्यपि कमजोर येनका कारण जापानी विदेशी पर्यटकका लागि तुलनात्मक रूपमा सस्तो गन्तव्य बनेको छ जसले पर्यटन तथा उपभोगमा सकारात्मक प्रभाव पारेको छ यसै महिना जापानको केन्द्रीय ब्याङ्कले ब्याजदर 31 वर्ष यताकै उच्च स्तरमा पुर्याए पनि अमेरिकी संघीय रिजर्भले यस वर्ष थप ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ यस्तै दुई देशबीचको ब्याजदर अन्तर कायम रहने र येनमाथिको दबाव तत्काल कम नहुने विश्लेषण गरिएको छ यसैबीच जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मे 28 जुन 23 अवधिमा विदेशी विनिमय बजारमा कुनै हस्तक्षेप गरिएको थिएन हजुर विकली वर्ल्ड न्यूजमा अब राधा सङ सुन्छौँ भाइ स्वप्न सुमन एन्ड अभिज्ञा घिमिरे

श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूज तर्फ लागो न्यूज रहेको छ। युगान्डाका सेना प्रमुखले दिए दुई लोकप्रिय संचार माध्यम बन्द गर्न निर्देशन। युगान्डाका सेना प्रमुख मुहोजी काइनेरुगावाले देशका दुई लोकप्रिय संचार माध्यम डेली मोनिटर र एनटिभी युगान्डा बन्द गर्न निर्देशन दिएका छन्। उनले आफूलाई स्वतन्त्र प्रेसमा कुनै विश्वास नरहेको बताए। डेली मोनिटर युगान्डाको सबैभन्दा धेरै बिक्री हुने स्वतन्त्र दैनिक पत्रिका हो। त्यस्तै एनटिभी युगान्डा देशको ठूलो निजी प्रसारण संस्था मध्ये एक हो। म युगान्डामा स्वतन्त्र प्रेस हुन्छ भन्ने विश्वास गर्दिन। प्रेसलाई क्रान्तिका योद्धाहरूले निर्देशित गर्नुपर्छ, सामाजिक सञ्जाल एक्समा गरिएका श्रृङ्खलाबद्ध पोस्टमा उनले लेखेका छन्। युगान्डा सरकार प्रवक्ता एलन कासुजाले यस विषयमा रोइटर्सले सोधेको प्रश्नमा कुनै प्रतिक्रिया दिएनन्। त्यस्तै एनएमजीकी म्यानेजिङ डिरेक्टर सुसन शिविरवाले पनि तत्कालै कुनै टिप्पणी नरहेको बताइन्। दुवै संचार माध्यम नेसनल मिडिया ग्रुप एनएमजी अन्तर्गत सञ्चालित छन्। यस मिडिया कर्पोरेसनको कार्यालय केनियामा छ र नैरोबी स्टक एक्सचेन्जमा सूचीकृत छ। डेली मोनिटरले गत आइतबार राजधानी कम्पाला स्थित कार्यालय परिसरमा सैनिकहरू परिचालन गरिएको जनाएको छ। त्यस्तै कर्मचारीहरूलाई परिसरमा छिर्न र बाहिर निस्कन सेनाले बन्देज लगाएको पनि जनाएको थियो। काइनेरुगावा राष्ट्रपति योवेरी मुसेभेनीका छोरा हुन्। उनी सामाजिक सञ्जालमा विवादास्पद पोस्टहरू गरेर चर्चामा रहन्छन्। केही समय अघि उनले विपक्षी नेता बोबी वाइनको टाउको काट्ने धम्की पनि दिएका थिए। सन् 1986 मुसेभेनी युगान्डामा सरकारमा छन्। सन् 2013 एक समाचारमा आपत्ति जनाउँदै उनको सरकारले 10 दिनसम्म डेली मोनिटरलाई बन्द गरेको थियो। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ आदि भेरी मुभीबाट उडु।

0: यो हो गिफ्ट्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
2: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 र म निजोल छु तपाईँको साथमा विकली वर्ल्ड न्यूज हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मङ्गलबार दिउँसोको 3 बजे सुन्न सक्नुहुन्छ र अहिले पनि हामी लाग्दैछौँ अर्को न्यूजतर्फ न्यूज रहेको छ भेनेजुएलाको भूकम्पमा ठूलो संख्यामा विदेशी नागरिकको मृत्यु भेनेजुएलामा गत बुधबार गएको 2 शक्तिशाली भूकम्पमा ठूलो संख्यामा विदेशी नागरिकको पनि मृत्यु भएको देखिएको छ पोर्चुगलको विदेश मन्त्रालयले यसअघि नै 9 जनाको मृत्यु र 56 जना बेपत्ता रहेको जनाएको थियो चीनको सरकारी प्रसारक सीसीटीभीले काराकास स्थित चिनिया दूतावासलाई उद्धृत गर्दै 7 चिनिया नागरिकको मृत्यु भएको जनाएको छ दूतावासले भेनेजुएलामा रहेका आफ्ना नागरिकलाई पराकम्पन तथा अन्य सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ स्पेनले पनि आफ्ना कम्तीमा 5 नागरिकको मृत्यु भएको तथा 119 जना अझै बेपत्ता रहेको जनाएको छ भग्नावशेषबाट 14 जनालाई फेला पारिएको स्पेनी अधिकारीहरूले बताएका छन् स्पेनले राहतका लागि 10 लाख युरो सहयोग घोषणा गरेको छ आधिकारिक तथ्याङ्क अनुसार भेनेजुएलामा करिब 1,47,000 स्पेनी नागरिक बसोबास गर्दै आएका छन् ब्राजिलको विदेश मन्त्रालयले भूकम्पमा आफ्ना 2 नागरिकको मृत्यु भएको पुष्टि गर्दै उनीहरूका परिवारलाई कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ इटालीको विदेश मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रभावित लागुएरा क्षेत्रमा भवन फत्किँदा काराकासमा जन्मिएका तथा इटालियन र भेनेजुएली दुवै नागरिकता भएका 50 वर्षीय एक पुरुषको मृत्यु भएको छ इटालीका करिब 1,70,000 राहदानी वाहक भेनेजुएलामा बसोबास गर्दै आएको अनुमान गरिएको छ कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ गीत रहेको छ अबाया एन्ड द स्टिम इन्जिन्सको सङ

हजुर श्रोता मित्र, कार्यक्रममा नेक्स्ट न्यूज तर्फ लाग्यो। न्यूज रहेको छ, भारतमा बढ्दै चिनिया इभी प्रविधिको प्रभाव। अब पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, चिनिया कार निर्माता कम्पनीहरूका लागि भारतको ढोका बन्द भएको हुन सक्छ, तर यसका बावजुद चिनिया विद्युतीय सवारी इभी प्रविधिले विश्वको तेस्रो ठूलो अटोमोटिभ बजारमा आफ्नो पकड जमाउन थालेको छ। नयाँ दिल्लीले सन् 2020 चिनिया कम्पनीहरूलाई आफ्नो बजारमा धेरै हदसम्म प्रवेश रोक लगाएको छ। अर्कोतर्फ अहिले बेजिङले पनि आफ्नो प्राविधिक ज्ञानको निर्यातमा कडाई गरिरहेको छ। यति हुँदाहुँदै पनि यी दुई देशका कार उत्पादन उद्योगहरू बीचको सम्बन्ध भने अझै बढ्दै गइरहेको देखिन्छ। टाटा मोटर्सले जुन महिनाको सुरुमा भारतमा प्रिमियम इभीहरू उत्पादन गर्न चिनिया कम्पनी चेरीको कार उत्पादन प्लेटफर्म प्रयोग गर्ने बताएको थियो। यो सम्झौतामा कुनै पनि सेयर हिस्सेदारी समावेश छैन। राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै कम्पनीहरूले यो केवल एक आपूर्ति व्यवस्था मात्रै भएको बताएका छन्। उनीहरूले टाटालाई कुनै पनि प्राविधिक ज्ञान हस्तान्तरण नगरिने कुरामा जोड दिएका छन्। सन् 2020 दुई देश बीच भएको सीमा झडपमा दुवैतर्फका सैनिकहरू मारिएपछि भारतले चिनिया व्यवसायहरूमाथि कडाई गरेको थियो। नयाँ दिल्ली र बेजिङ बीच सम्बन्ध सुधार्ने प्रयास भइरहे पनि केही मनमुटाव अझै नै बाँकी नै छ। डेन्टन्स लिङ्क लिगल ल फर्मका साझेदार सन्तोष पाईले भने, यदि भारत आफ्नो उत्पादन क्षेत्र विस्तार गर्न र विश्वव्यापी आपूर्ति श्रृङ्खलाको ठूलो हिस्सा बन्न चाहन्छ भने चीनसँगको साझेदारी अपरिहार्य छ। यदि चिनिया कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन चाहन्छन् भने उनीहरूले भारत र यसको आर्थिक समावनलाई व्यवस्था गर्न मिल्दैन। भारतमा इभीहरू चाँडो ल्याउनका लागि टाटालाई चेरीको प्लेटफर्म महत्वपूर्ण साबित हुनेछ। टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पाटपूर्जाहरू विकास गर्ने योजना बनाएको छ। यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा हेरेका छन्, किनकि यसले भारतीय उत्पादनलाई प्रवर्धन गर्नेछ। टाटा चेरीको सहमतिले आफ्नो ठूलो प्रयासका बावजुद पनि भारतले चीनको इभी उद्योगलाई पूर्णत बाहिर पठाउन सक्दैन भन्ने देखाउँछ। यस्ता सहमति मार्फत भारतमा आफ्नो प्रभाव कायमै राख्न सकिने विषयलाई चिनिया कार निर्माताले राम्रोसँग बुझेको चाइना एससीका पूर्व निर्देशक तथा स्वतन्त्र विश्लेषक गाओ हुआले बताए। यदि चिनिया कम्पनीहरू संलग्न भएनन् भने अन्य देशका कम्पनी भित्रिनेछन्, गाओले भने। भारत विश्वको इभी गाडीको तेस्रो ठूलो बजार हो, त्यसैले पनि यहाँ धेरै देशले आँखा लगाइरहेका छन्। विगतमा जापानी, कोरियाली र युरोपेली कम्पनीहरूको प्रभुत्व रहेका क्षेत्रमा अहिले चिनिया साझेदारी बढ्दो छ। सस्तो र चाँडै तयार गर्न सकिने भएकाले चिनिया प्रविधिले अन्य देशको प्रविधिलाई चुनौती दिइरहेको छ। चेरीले टाटा मात्रै नभएर जेएसडब्ल्यू मोटरसँग पनि सहकार्य गरिरहेको छ। गत वर्ष दुई पक्षबीच भएको सहमति अनुसार जेएसडब्ल्यूले इभी र हाइब्रिड गाडी बनाउनका लागि चेरीका विभिन्न प्लेटफर्महरू प्रयोग गर्नेछ। जेएसडब्ल्यूले सन् 2030 3,00,000 गाडीहरू बेच्ने योजना बनाएको छ। सुरुवातमा चेरीले जेएसडब्ल्यूलाई किटहरू उपलब्ध गराउनेछ। बिस्तारै जेएसडब्ल्यूले भारतमा आपूर्ति चक्र निर्माण गर्ने र पश्चिम भारत स्थित आफ्ना कारखानाहरूमा कारको उत्पादन बढाउने लक्ष्य राखेको छ। यस घटनाले सूक्ष्म र सन्तुलित दृष्टिकोणको आवश्यकता औल्याउँछ। सम्बन्ध विच्छेद सधैँ राम्रो विकल्प हुँदैन, गाउँले भने। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ झरी बाई मेलिना राई एन्ड आशु गुरुङ।

कार्यक्रम विकली वर्ल्ड सुन्दै हुनुहुन्छ श्रोता मित्र, र विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो होला सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 मेगाहर्ज, त्यस्तै हामीलाई फलो गर्न सक्नुहुन्छ इन्स्टाग्राम फेसबुक अनि टिकटकमा, आइडी रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज। यति भन्दै आजको लागि म निजल पनि बिदा भए, नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 90.3 यो कम्प्यानी।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 9851178517039 9851170939
3: Stay connected with your favorite station keeps FM 98.3 megahertz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 5302678
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ Wi-Fi 6 विथ सुबिसु सुरक्षा
8: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
3: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: राजा मतिवा मतिनायेवा नि पुछि चंगुटु खेले
15: नेपाल भाषाया न्याही पुछि चौमे त
16: सुथेया 6:30 नि से 7 बजे तक Station KIPS FM 98.3 MHz.
17: Yoho KIPS FM 98.3 MHz.
0: Bollywood Golden Hits.

0: This is Hits 98.3 FM, your companion.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one.
7: From the movie, Gaule.

0: 104.3 FM.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स FM 98.3 MHz मा

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: स्वस्थ जीवन, सुखी जीवन,
2: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग.
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
4: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
3: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
2: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
3: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तै रहेछ.
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01591-3596, 98012-35444.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू

0: Internetko matalin hos. Our life is always on the happening. Kuru kuru. Connect to my Worldlink and always stay connected wherever you are.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
3: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
4: Tapai sundai hununcha.
5: K
4: E
5: E
6: B S
7: KIPS 98.3 FM, your companion.
8: 3 in 1. From the movie, till die.

0: Life-Changing Quotes。अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिल्यै आफ्नो खुशीलाई उछिनी सकेको हुन्छ। यो भनाई हो सोरेन क्रिकगार्डको।
1: क्लासिक हिंदी पॉप टाइम।
2: चलने लगी है हवाएं, सागर भी लहराए।
1: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: नेपाली सुपर हिट्स।

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev phoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: राजा मतिवा मतिनायेवा ने पुछे चंगुटु खेले
5: नेपाल भाषा या न्याय पुसे चौमेता
6: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
7: तपाईं सुन्दै हुनुहुन्छ
8: के
7: ई
8: ई
9: बी
7: एस
10: किप्स 98.3 एफएम योर कम्पानियन
0: Kips FM 90.3 MHz presents Best Romantic Hindi Songs.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
9: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
10: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
9: किन ए एसी लाइट ब्रिक नै?
10: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
9: वाह, मैले खोजेको जस्तो रहेछ।
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-012-35-444.
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Babu, pani ko bill tiride lo.
15: La, tiride.
16: Babu, batti ko bill tirde aaja.
15: La, la, tiride.
14: Dada, internet ko pani last dino hai aaja.
15: La. त्यो पनि तिर्दे
14: तर सबै कुरा यति छिटै कसरी तिरिस
15: किनकि मसँग हाम्रो पात्र छ
16: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
15: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: Join our community on Facebook for the latest updates and all the music you love.
19: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
20: Nepali Super Hits.

विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday,

0: that I ask every time I wake up. Are you?
1: Kibz 98.3 FM, your companion.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
8: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज्मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
9: किप्स 98.3 एफएम योर कम्पानियन
10: This is English Non-Stop Hits on Kips 98.3 FM.

0: 하셔야 내부세 좋습니다.
1: 수태야 6:30에서 7시까지 스테이션 KIPS FM 98.3 MHz.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps 98.3 FM. Yo ho. Music Mazza. Music Mazza.
6: Hello, namaskar, shrota mitra. Swagat cha karyakram Music Mazza ma. यो कार्यक्रममा तपाईँ सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन कार्यक्रममा म तपाईँको लागि राख्ने नै गर्दछु तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेसन द्याट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड म हुँ यहाँकै होस्ट आरजे युक्ता वर्ल्ड वाइड तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत र एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अलराइट अब कार्यक्रममा पहिलो गीत तपाईँको लागि म राख्न चाहन्छु गीत रहेको छ तिम्रो आँखैमा गाजल नजरमा नजर रिमेक यस गीतको सिङ्गर्स हुनुहुन्छ निमा राय र बेनिसा पौडेल कम्पोजिसन र लिरिक्स निमा रायको नै रहेको छ अरेन्जिङ मिक्सिङ मास्टरिङ रहेको छ ब्रिजेश श्रेष्ठको अलराइट अब सुन्ने छ गीत तिम्रो आँखैमा गाजल नजरमा नजर रिमेक

आज श्रोता मित्र सङ उपहार बाइ स्वप्न सुमन हामीले सुनिसक्यौं। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो एउटा सेगमेन्ट।

युट्युबमा सेगमेन्टमा हामी सुन्ने गर्दछौँ। युट्युबमा धेरै धेरै भ्युज पटल सफल गीत, सो यस सेगमेन्टको गीत आज रहेको छ एकांशी। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ राईबा र त्रिशाला गुरुङ। लिरिक्स र कम्पोजिसन पनि राईबा र त्रिशाला गुरुङको नै रहेको छ। म्युजिक प्रडक्सन रहेको छ राईबाको, मिक्सिङ मास्टरिङ पनि राईबाको नै रहेको छ। श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेक पछि कार्यक्रम म्युजिकमा जम्मामा फेरि पनि आउनेछु र अरू पनि थुप्रै गीत मसँग रहेको छ जुन तपाईँको लागि म राख्नेछु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ज सुनिरहनुहोला।

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
0: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि।
11: थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888-98-012-35-888।
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
13: Babu, पानीको बिल तिरिदे ल।
14: ल तिरिदे।
15: बाबु, बत्तीको बिल तिरिदे आज।
14: ल ल तिरिदे।
13: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
14: ल त्यो पनि तिरिदे।
13: तर सबै कुरा यति छिटै कसरी तिरिस?
14: किनकि मसँग हाम्रो पात्र छ।
15: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
14: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
16: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ।

0: हिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा.
1: वेलकम ब्याक आफ्टर द्याट सर्ट ब्रेक. म हुँ आरजी युक्ता. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. कार्यक्रम हो म्युजिक मजा. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र विभिन्न सेगमेन्ट्स पनि हामीसँग हुने गर्दछन्. अलराइट, अब चाहिँ त्यस्तै एउटा सेगमेन्टको पालो भइसकेको छ. सेगमेन्टको नाम रहेको छ के छ नयाँ.
0: के छ नयाँ, के छ नयाँ.
1: हजुर श्रोता मित्र, के छ नयाँ सेगमेन्टमा हामी रमाइलो रमाइलो नयाँ नयाँ भर्खरै रिलिज भएका गीतहरू सुन्ने गर्दछौँ. यस सेगमेन्टको पहिलो गीत रहेको छ पछ्यौरी. यस गीतको पर्फर्मर्सहरू हुनुहुन्छ इङ्सु हाङ र प्रभा राई. म्युजिक डाइरेक्सन र प्रडक्सन रहेको छ एन्जियोनीको. को प्रड्युस गर्नुभएको छ प्रभात राईले.

वेल श्रोता मित्र भर्खरै के छ नयाँ सेगमेन्टको गीत हामीले सुनिसक्यौँ पछ्यौरी. अलराइट, के छ नयाँ सेगमेन्टको दोस्रो गीत रहेको छ घर कहाँ पर्यो. यस गीतमा लिरिक्स दिनुभएको छ टङ्क राधा कुमारी पौडेलले र स्वप्न सुमनले. कम्पोजिसन भोकल्स रहेको छ स्वप्न सुमन र निकिता थापाको. प्रड्युसिङ मिक्सिङ मास्टरिङ रहेको छ शाश्वत श्रेष्ठको.

अलराइट श्रोता मित्र के नयाँ सेगमेन्टको हामीले दोस्रो गीत पनि सुनिसक्यौं। अब यही सेगमेन्टको तेस्रो गीत रहेको छ जीवन माया। यस गीतको सिङ्गर हुनुहुन्छ पूर्ण राई।

वेल श्रोता मित्र केही छ नयाँ सेगमेन्टको अर्को एउटा गीत पनि हामी सुनिसक्यौँ र यही सेगमेन्टमा फेरि हामी अर्को गीत सुन्नेछौँ. गीतको बोल रहेको छ खेरै जाने माया. यस गीतको कम्पोजर, पर्फर्मर र लिरिसिस्ट हुनुहुन्छ खेर सिंह लिम्बू. अरेन्जिङ, मिक्सिङ, मास्टरिङ रहेको छ बृहत पहाडीको. यो गीत अब म तपाईँको लागि राख्दैछु र यस गीतपछि म लिनेछु हाम्रो दोस्रो ब्रेक. ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म युक्ता पुनः उपस्थित हुनेछु र अरू पनि गीतहरू लिएर आउने नै छु. स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Chips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: Chips FM 98.3 MHz. Your companion.
3: Kips 98.3 FM ma yo ho Music Mazza
4: श्रोता मित्र ब्रेक पछि म युक्ता फेरि पनि आइसके तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक मजा. यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो नेपाली गीतहरू र साथसाथै हामीसँग सेगमेन्टहरू पनि रहेका छन् जुन चाहिँ तपाईँको लागि मैले राखी नै सकेँ. म हुँ आरजे युक्ता. स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई तपाईँले सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. वेल कार्यक्रमलाई फेरि म अगाडि बढाउन चाहन्छु अर्को एउटा गीतबाट नै. अब हामी सुन्नेछौँ गीत यो जुनीको जीवन साथी. हजुर, सनुप पौडेलले गाउनु भएको छ यो गीत. म्युजिक रहेको छ रोशन लामाको भने लिरिसिस्ट हुनुहुन्छ राजेश खटानी.

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत यु जुनीको जीवन साथी सनु पौडेलको आवाजमा। अलराइट, फेरि अर्को गीत हामी सुन्नेछौ। गीत रहेको छ नजरमा नजर, नजर लाग्लानी टु। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ टेक बिसी र सिमरन परियार। लिरिक्स हरिभक्त पुरा थोकेको रहेको छ, म्युजिक फिल्म बिसीले दिनुभएको छ, म्युजिक अरेन्जर हुनुहुन्छ केशव बडु, मिक्सिङ मास्टरिङ रहेको छ श्याम क्षेत्र शैलीको, रेकर्डिस्ट हुनुहुन्छ कमल थापा मगर।

नजर नजर लाग्ला नि टु। अब कार्यक्रम म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ। हजुर, अब अन्तिम गीत सुन्ने बेला पनि भइसकेको छ। गीत अब हामी सुन्नेछौँ बादलो पारीको देशैमा जान्छौ र माया। हजुर, यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ एसटी योगी र रेशमा पुन। लिरिक्स र म्युजिक फिल्म विष्टको रहेको छ, मिक्स मास्टर गर्नुभएको छ एसटी योगीले। यस गीतको म्युजिक प्रड्युसर हुनुहुन्छ रिकेश गुरुङ। वेल, श्रोता मित्र, अब यो गीत तपाईँको लागि राख्दै म युक्ताको पनि कार्यक्रम म्युजिक मजाबाट बिदा माग्ने बेला भइसकेको छ। आशा छ तपाईँलाई आजको यो कार्यक्रम रमाइलो लाग्यो होला। मैले राम्रो गीत तपाईँको लागि राखेँ। अलराइट श्रोता मित्र, हामीलाई फेसबुक, लिङ्कडिन, टिकटकमा फलो गर्न नबिर्सिनुहोला। हाम्रो स्टेसन आइडी रहेको छ किप्स एफएम 98.3 MHz। ओके, अब यति भन्दै म युक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु। नमस्कार।

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio नया जेनेरेसनको.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
6: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.

0: सुन्दैनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 16.
1: तुमसे जो इश्क होने लगा.
0: मूवी
2: धमाल 4.
0: सॉन्ग.

0: number 14.
1: Say whoa!
2: Movie.
3: Hey, जवानी तो इश्क होना है.
2: Song.
3: Wow.

0: number 13.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: दिल वाले चोर।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: क्लासिक हिन्दी पप टाइम
12: चलने लगी है हवाएं सागर भी लहराए
8: क्लासिक हिन्दी पप टाइम एट KIPS FM 98.3

life-changing quotes. जीवन भनेको साइकल चलाउनु जस्तै हो, आफ्नो सन्तुलन कायम राख्नको लागि तपाई अघि बढिरहनु पर्छ। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: 满麻染了口红。
1: Nepali Pop Flashback。

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
3: KIPS 98.3 FM, your companion.
4: Nepali Pop Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।